0: Mazi Akashwani le nishwat nime chuchot chik tans karma ngap chuch hadu kasata tuchot sabigis tine Akashwani de le nis mulla urdu nanasul chuchot ngis sika media news tang ngis tans karma chuchot ka dober samachar sanazad.
1: ये आकाशवाणी है, अब आप आदाब। ये आकाशवाणी है खबरों के साथ, मैं कलीम अहमद। वज़ीर आज़म नरेंद्र मोदी ने माहौलियाती जिम्मेदारी नौजवानों को बाइख्तियार बनाकर और दाखिली बहबूद के जरिए एक तरक्की याफ्ता भारत बनाने की खातिर इज्तिमाई कोशिशों पर जोर दिया है। तमिलनाडु में जोसेफ विजय ने चेन्नई में वजीर आला की हैसियत से हलफ लिया। 9 वजीरों को भी हलफ दिलाया गया। आसाम में हेमंत बिस्वा शर्मा को इत्तेफाक राय से बीजेपी कानून साज पार्टी का लीडर मुंतखब किया गया है। 100 करोड़ रुपए से ज्यादा के जीएसटी धोखाधड़ी केस में पंजाब के वजीर सनात संजीव अरोड़ा को 7 दिन के लिए ईडी की तहवील में भेज दिया गया है। रूस के सदर व्लादिमीर पुतिन ने कहा है कि यूक्रेन के साथ लड़ाई अनकरीब खत्म हो सकती है। और तीरंदाजी वर्ल्ड कप में शंघाई में भारतीय ख्वातीन की रिकर्व टीम ने शूट ऑफ में चीन को हराकर सोने का तमगा जीता है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी ने आज सुबह बेंगलुरु में आर्ट ऑफ लिविंग के 45वें यौम तासीस की तकरीबात में शिरकत की। उन्होंने आर्ट ऑफ लिविंग बैन अल-अक़वामी सेंटर में नए तामीर किए गए ध्यान मंदिर का इफ्तिताह भी किया। इस मौके पर मौजूद लोगों से खिताब करते हुए वजीर आजम ने खिदमत रूहानियत और समाजी कायापलट के फरोग में आर्ट ऑफ लिविंग फाउंडेशन के रोल को सराहा।
2: ये शहर सॉफ्टवेयर और सर्विसेज के लिए दुनिया भर में जाना जाता है, लेकिन भारत की सांस्कृतिक पहचान स्पिरिचुअलिटी आध्यात्मिक चेतना को भी इस शहर ने नई ऊंचाई दी है। ध्यान प्राणायाम भारत के संस्कारों का अभिन्न हिस्सा रहे हैं। आज दुनिया भर के लोग भारत के इन आध्यात्मिक संस्कारों से प्रभावित हैं और इन्हीं पुरातन संस्कारों से भारत की भी अनेक संस्थाओं को प्रेरणा मिलती रही है।
1: जनाब मोदी ने माहौलियात से मुतालिक जिम्मेदारी नौजवानों को बाइख्तियार बनाकर और दाखिली बहबूद के जरिए एक तरक्की याफ्ता भारत बनाने के लिए इज्तिमाई कोशिशों पर भी जोर दिया। जनाब मोदी ने इस बात को उजागर किया कि सियासी निज़ाम के मुकाबले समाजी शमूलियत ज्यादा बाअसर है और मुल्क की तामीर के लिए लाजमी है।
2: विकसित भारत का निर्माण ऐसे युवाओं से ही होगा, जो युवा मानसिक रूप से शांत हो, जो सामाजिक रूप से जिम्मेदार हो और जो समाज के प्रति संवेदनशील हो। इसलिए स्पिरिचुअल वेलबींग, मेंटल हेल्थ, योग, मेडिटेशन, इस पर काम करने वाली आपकी ये महत्वपूर्ण गतिविधि और इस प्रकार से काम करने वाली अन्य संस्थाएं भी, इन सब की भूमिका बहुत बहुत अहम है।
1: वजीर आजम नरेंद्र मोदी ने जोर देकर कहा है कि मगरबी बंगाल, आसाम और पुदुचेरी में बीजेपी की कामयाबी उनकी सरकार की जानिब से नाफिज की गई कौमी पॉलिसी के लिए अवाम की हिमायत का मजहर है। उन्होंने कहा कि इंतखाबात के नतीजों से लोगों के मूड की अक्कासी होती है और इससे ये इशारा मिलता है कि अवाम उनकी सरकार के कौमी प्रोग्रामों और पॉलिसियों की हिमायत कर रहे हैं। जनाब मोदी आज बेंगलुरु में बीजेपी कैडर से खिताब कर रहे थे। वजीर आजम ने ऐसी सरकार की जरूरत उजागर की जो ठीक ढंग से काम करे, तेज रफ्तार के साथ अच्छी हुक्मरानी फराहम करे, मसाइल का हल निकाले और मुल्क को आगे ले जाए।
2: भारत की जनता कह रही है कि हमें स्पीड चाहिए, हमें गेम नहीं सॉल्यूशंस चाहिए, हमें राष्ट्र नीति वाली राजनीति चाहिए। साथियों, आज पूरा का पूरा देश भाजपा की राष्ट्र नीति के साथ कदम से कदम मिलाकर चल रहा है और कर्नाटक तो हमेशा से ही बीजेपी के लिए ऊर्जा का केंद्र रहा है।
1: کانگریس کو تنقید کا نشانہ بناتے ہوئے وزیراعظم نے اس پر الزام لگایا کہ اس نے پارلیمنٹ میں ناری وندن سنشودھن بل کے خلاف ووٹ دے کر خواتین کو دھوکہ دیا ہے، جبکہ اس میں پارلیمنٹ میں خواتین کے لیے 33% ریزرویشن کو یقینی بنانے کی بات کہی گئی تھی۔ وزیراعظم نے لوگوں سے اپیل کی کہ وہ ملک کی ترقی کے لیے کام کریں اور امریکہ ایران جنگ جیسے جغرافیائی اور سیاسی حالات و واقعات سے پیدا چیلنجوں پر عبور حاصل کرنے کے لیے متحد رہیں۔ وزیراعظم نریندر مودی اب حیدرآباد جا رہے ہیں، جہاں وہ تقریباً 9,400 کروڑ روپے مالیت کے مختلف ترقیاتی پروجیکٹوں کا سنگ بنیاد رکھیں گے اور افتتاح کریں گے۔ جناب مودی وارنگل میں پی ایم متر پارک کا افتتاح کریں گے، جسے کاکتیا میگا ٹیکسٹائل پارک کے نام سے بھی جانا جاتا ہے اور جسے پی ایم متر اسکیم کے تحت تیار کیا گیا ہے۔ جناب مودی سندھو اسپتال کو ملک کے نام وقف کریں گے۔ یہ ادارہ حیدرآباد میں بنایا گیا کینسر کے لیے مخصوص جدید طرز کا ملٹی سپر اسپیشلٹی حفظان صحت مرکز ہے، جو کسی منافع کے بغیر کام کرے گا۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ تمل ناڈو میں تملگا ویتری کڑگم ٹی وی کے پارٹی کے بانی جوزف وجے کو آج صبح وزیر اعلیٰ کے طور پر حلف دلایا گیا۔ ریاست کے گورنر راجندر وشواناتھ آرلیکر نے نہرو انڈور اسٹیڈیم میں ایک تقریب میں انہیں عہدے اور رازداری کا حلف دلایا۔ ان کے ہمراہ 9 وزیروں کو بھی حلف دلایا گیا۔ حلف برداری کی تقریب میں کانگریس کے لیڈر راہل گاندھی اور تمل فلم صنعت سے وابستہ کئی سرکردہ شخصیات نے بھی شرکت کی۔ جناب جوزف وجے نے تاریخ رقم کی ہے۔ حالیہ اسمبلی انتخابات میں پہلی بار چناؤ لڑنے والی ان کی پارٹی ٹی وی کے واحد سب سے بڑی پارٹی بن کر ابھری، اور 1967 کے بعد سے وہ ریاست کے ایسے پہلے وزیر اعلیٰ بنے ہیں جن کا تعلق نہ تو ڈی ایم کے سے اور نہ ہی آل انڈیا انا ڈی ایم کے سے ہے۔ جناب جوزف وجے کو کانگریس، وی سی کے، سی پی آئی ایم، سی پی آئی اور آئی یو ایم ایل کی حمایت کے ساتھ 234 رکنی ایوان میں 120 ارکان اسمبلی کی حمایت حاصل ہے۔ لوک بھون کے ایک اخباری بیان کے مطابق گورنر موصوف نے وزیر اعلیٰ جوزف وجے کو ہدایت دی ہے کہ وہ بدھ کے روز یا اس سے پہلے اسمبلی میں اعتماد کا ووٹ حاصل کریں۔ وزیراعظم نریندر مودی نے تمل ناڈو کے وزیر اعلیٰ کی حیثیت سے حلف لینے پر جوزف وجے کو مبارکباد دی ہے۔ ایک سوشل میڈیا پوسٹ پر جناب مودی نے کہا کہ مرکزی سرکار عوام کے رہن سہن کو بہتر بنانے کی خاطر تمل ناڈو سرکار کے ساتھ مل کر کام کرے گی۔ سری لنکا کے صدر انورا کمارا دسا نائکے نے ٹی وی کے پارٹی کے سربراہ جوزف وجے کو تمل ناڈو کے وزیر اعلیٰ کی حیثیت سے حلف لینے کے فوراً بعد مبارکباد پیش کی۔ آسام میں ہیمنت بسوا شرما کو اتفاق رائے سے بی جے پی قانون ساز پارٹی کے ساتھ ساتھ این ڈی اے قانون ساز پارٹی کا لیڈر منتخب کیا گیا ہے۔ آج صبح گوہاٹی میں بی جے پی قانون ساز پارٹی کی میٹنگ میں مجموعی طور پر پارٹی کے 8 ارکان اسمبلی نے ڈاکٹر ہیمنت بسوا شرما کا نام تجویز کیا۔ وہاں موجود دیگر ارکان اسمبلی نے اس کی تائید کی۔ 100 کروڑ روپے سے زیادہ کی جی ایس ٹی دھوکہ دہی کیس میں پنجاب کے وزیر صنعت سنجیو اروڑا کو 7 دن کے لیے ای ڈی کی تحویل میں بھیج دیا گیا ہے۔ گروگرام میں کالے دھن کو جائز شکل دینے کی روک تھام سے متعلق پی ایم ایل اے کی ایک خصوصی عدالت نے منی لانڈرنگ کیس میں یہ کارروائی کی ہے۔ روس کے صدر ولادیمیر پوتن نے کہا ہے کہ یوکرین کے ساتھ لڑائی عنقریب ختم ہو سکتی ہے۔ انہوں نے یہ امید بھی ظاہر کی ہے کہ مغربی ایشیا میں بھی کشیدگی جلد دور ہو جائے گی، لیکن ساتھ ہی انہوں نے یہ تنبیہ بھی کی ہے کہ اگر ٹکراؤ میں اضافہ ہوتا ہے تو سبھی فریقوں کو اس کا نقصان اٹھانا پڑے گا۔ بھارتی موسمیات محکمے نے گجرات اور راجستھان میں کل تک شدید گرمی کا سلسلہ جاری رہنے کی پیش گوئی کی ہے۔ موسمیات محکمے کے مطابق شمال مغربی بھارت میں بھی اگلے 7 دن کے دوران زیادہ سے زیادہ درجہ حرارت میں رفتہ رفتہ 3 سے لے کر 5 ڈگری سیلسیس کا اضافہ ہونے کا امکان ہے۔ چین کے شہر شنگھائی میں جاری تیراندازی کے عالمی کپ کے دوسرے مرحلے میں دیپیکا کماری، انکتا بھکت اور کمکم موہود پر مشتمل بھارتی خواتین کی ریکرو ٹیم نے آج ایک ڈرامائی شوٹ آف کے بعد میزبان چین کو شکست دے کر سونے کا تمغہ جیتا۔ خاص خاص خبریں ایک بار پھر۔ وزیراعظم نریندر مودی نے ماحولیاتی ذمہ داری نوجوانوں کو با اختیار بنا کر اور داخلی بہبود کے ذریعے ایک ترقی یافتہ بھارت بنانے کی خاطر اجتماعی کوششوں پر زور دیا ہے۔ تمل ناڈو میں جوزف وجے نے چنئی میں وزیر اعلیٰ کی حیثیت سے حلف لیا۔ 9 وزیروں کو بھی حلف دلایا گیا۔ آسام میں ہیمنت بسوا شرما کو اتفاق رائے سے بی جے پی قانون ساز پارٹی کا لیڈر منتخب کیا گیا ہے۔ 100 करोड़ रुपए से ज्यादा के जीएसटी धोखाधड़ी केस में पंजाब के वजीर सनात संजीव अरोड़ा को 7 दिन के लिए ईडी की तहवील में भेज दिया गया है। रूस के सदर व्लादिमीर पुतिन ने कहा है कि यूक्रेन के साथ लड़ाई अनकरीब खत्म हो सकती है। और तीरंदाजी वर्ल्ड कप में शंघाई में भारतीय खवातीन की रिकर्व टीम ने शूट ऑफ में चीन को हराकर सोने का तमगा जीता है। इसके साथ ही खबरों का ये बुलेटिन खत्म हुआ।
3: गुड आफ्टरनून, दिस इज आकाशवाणी एंड आई एम सायरा मुज्तबा विद मिड डे न्यूज। The headlines. Prime Minister Narendra Modi calls for collective efforts to build a developed India through environmental responsibility, youth empowerment and inner well-being. C. Joseph Vijay takes oath as Chief Minister of Tamil Nadu along with 9 ministers. Himanta Biswa Sarma unanimously elected as leader of BJP Legislature Party in Assam. Punjab's industry minister remanded to 7-day ED custody in over 100 crore rupee GST fraud case. Russian President Vladimir Putin says Ukraine conflict may be nearing an end. And in Archery World Cup, Indian women's recurve team clinches gold, defeating host China in a shoot-off in Shanghai. And now the news in detail. Prime Minister Narendra Modi participated in the 45th anniversary celebrations of the Art of Living in Bengaluru today. He inaugurated the newly constructed Dhyan Mandir at the Art of Living International Centre. Addressing the gathering, the Prime Minister lauded the role of the Art of Living Foundation in promoting service, spirituality and social transformation.
2: ये शहर सॉफ्टवेयर और सर्विसेज के लिए दुनिया भर में जाना जाता है, लेकिन भारत की सांस्कृतिक पहचान स्पिरिचुअलिटी आध्यात्मिक चेतना को भी इस शहर ने नई ऊंचाई दी है। ध्यान प्राणायाम भारत के संस्कारों का अभिन्न हिस्सा रहे हैं। आज दुनिया भर के लोग भारत के इन आध्यात्मिक संस्कारों से प्रभावित हैं और इन्हीं पुरातन संस्कारों से भारत की भी अनेक संस्थाओं को प्रेरणा मिलती रही है।
3: The Prime Minister also called for collective efforts to build a developed India through environmental responsibility, youth empowerment and inner well-being.
2: विकसित भारत का निर्माण ऐसे युवाओं से ही होगा, जो युवा मानसिक रूप से शांत हो, जो सामाजिक रूप से जिम्मेदार हो और जो समाज के प्रति संवेदनशील हो। इसलिए स्पिरिचुअल वेलबींग, मेंटल हेल्थ, योग, मेडिटेशन, इस पर काम करने वाली आपकी ये महत्वपूर्ण गतिविधि और इस प्रकार से काम करने वाली अन्य संस्थाएं भी, इन सब की भूमिका बहुत बहुत अहम है।
3: Mr. Modi also emphasized that societal participation was more powerful than political systems and was essential for nation building. The Prime Minister also launched the year-long projects of the Foundation on mental well-being, rural development, nature conservation and social transformation. Before proceeding to the Art of Living International Centre, the Prime Minister addressed BJP leaders and workers at HAL Airport in Bengaluru. The Prime Minister said BJP's victories in West Bengal, Assam and Puducherry reflect public support for the centre's policies and programmes. He said that people want a government that delivers good governance and fast solutions.
4: भारत की जनता कह रही है कि हमें स्पीड चाहिए, हमें गेम नहीं, सॉल्यूशंस चाहिए।